गैस पेट्रोलियम बिजली ऐं वॾनि बंदरगाहन जा मामला सीसीआई में उथारणु घुर्जनि। अरिड़हीं आईनी तरमीम ते मुकमिल अमल दरामद यकीनी बणायो वञे। सेनेट जी डेवल्यूशन कमेटी जो बैरिस्टर ज़मीर घुमरो जी सदारत हेठि इजलास। बैरिस्टर ज़मीर घुमरो चयो आहे त सिहत तालीम, मौसमियाती तब्दीली, पाणी वारी वज़ारत, कल्चर ट्रस्ट ऐं ज़कवात समेत ॿियूं वज़ारतूं ॿिनि हफ़्तनि अंदरि सूबनि ॾांहुं मुंतकिल कयूं वञनि। कमेटी चयो त अरिड़हीं तरमीम ते अमल दरामद न थियण सबबि क़ौमी नाणे खे अरबें रुपयनि जो नुक़सान थी रहियो आहे। कमेटी हिदायत कई त वफ़ाक़ी ब्यूरोक्रेसी खे घटाए क़ौमी ख़ज़ाने ते ग़ैर ज़रूरी भार ख़तमु करे ख़र्च 109 अरब रुपयनि मां घटाए 130 अरब रुपया कयो वञे। قتل کیس میں معاوضے جی رقم مقرر جو معاملو سپریم کورٹ فیصلو محفوظ کرے چڈیو۔ جسٹس ہاشم کاکڑ جی سربراہی میں بینچ جوابدار ندیم خان جی اپیل تے بدھڑی کئی۔ پروسیکیوٹر چیو تو موجودہ وقت میں معاوضے جی رقم تقریباً 1.97 کروڑ ہے۔ جسٹس علاء الدین ریمارکس ڈنا تو قتل کرن تھوڑو مہنگو ہوجائے تو مہنگا کہیں جو قتل نہ کندا۔ سعودی عرب میں قتل جو معاوضہ 108 ڈیئن ہے۔ جسٹس اشتیاق ریمارکس ڈنا تو وقت تے فیصلو نہ تھن نظام جی خرابی ہے، نظام جی خرابی جی سزا جوابدار کے نتھی دئی سکجے۔